0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
6: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
6: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
7: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
8: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
1: 01-42-35-888 98-12-35-888
9: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ

0: Life-changing quotes. आरती उपदेश र औषधि मीठो हुन्न.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध. यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ. सोलर होस वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम.
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678, 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
5: You can dance.
6: You can sing. All you gotta do is
7: just tune in.
6: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.

0: 20 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो। वर्ल्डलिङ, मनसँग जोडिएको तार, तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 7 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Keeps FM 98.3 MHz ko prastuti morning daytime hits.

0: सौंदर्य स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल। साथ में सुन्नुहोस् नेपाली र हिंदी सुपरहिट गीतहरु मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे।
1: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरु र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा,
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा।
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा।
0: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
1: हलेसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
0: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939।
3: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 5302678, 5302678.

98.3 MHz को प्रस्तुति मॉर्निंग टी टाइम हिट्स।

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक माझा म्युजिक माझा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा

0: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
1: Join our community on Facebook for the latest updates and all the music you love.
0: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
2: Engineer Shab, घर बनाउन खोज्दैछु। कुनै इटा राम्रो होला?
3: अरु होइन, ये एसी लाइट ब्रिक नै रोज्नुस्।
2: किन एसी लाइट ब्रिक नै?
3: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ।
2: वाह, मैले खोजेको जस्तो रहेछ।
3: स्ट्रङ, लाइट एन्ड स्मार्ट। एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596-9812-35444।
4: Babu, pani ko bil tiri de lo.
5: La, tiri de.
6: Babu, batti ko bil tiri de aaja.
5: La, la, tiri de.
4: Dada, internet ko pani last dino hai aaja.
5: La, tyo pani tiri de.
4: Tara, sabai kura eti chite kasari tiris.
5: Kinaki masanga, hamro patra cha.
6: Hamro patra ta masanga pani cha.
5: Tara payment
6: कसरी
5: जोसँग हाम्रो पात्र छ उसले एकैचिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैचिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैचिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
9: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888-98-012-35-888
11: हजुर न्यू काठमाण्डु इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्तीगाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
12: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
13: History of rock.
14: Monday, 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
2: Nepal Chalchitraka Sadabahar Githaru. Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on Keeps FM 98.3.
15: Tapai Sundai Hununsa.
16: K.
15: E.
16: E. E. B.
17: S. Keeps 98.3 FM, your companion.
10: Keeps FM 98.3 MHz को प्रस्तुति मॉर्निंग डे टाइम हिट्स

0: Every Tuesday and Friday, 1 PM, Wednesday, 10 PM.
1: Timile bhane ka sara dev phera ma
2: Nepali super hits
0: only on Kips FM 98.3.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
0: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
6: History of Rock.
7: Here I am. Rock you like a hurricane.
8: Monday 3 PM. Only on Keeps FM 98.3 MHz, your companion.

0: 예쁘시 짱구 두개
1: नेपाल भाषाया न्याय पुसेचौं मेत
2: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
3: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्ट्सहरु कार्यक्रम
4: म्युजिक मज्जा
3: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा

Kibbs 98.3 FM, your companion.

0: history of rock.
1: Monday, 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
2: कार्यक्रम कलियुग टाइम, कलियुग टाइम.
3: Hollywood Times, every day, 11 to 12 p.m.
4: Farki farki, aunchu ma timro manko nazikai. Farki farki, basu ma timro gharko nazikai.
5: Purai ek ghanta, tinota movies ka superhit geetharu.
0: 3 in 1.
6: Every Saturday 9 a.m. and Thursday 6 p.m.
7: Engineer Shab, ghar banauna khojdaichu. Kunai eta ramro hola?
8: Aru hoina, ye AC light brick nai rojnus.
7: Kina AC light brick nai?
8: Yo, halka majbut ra thulo aakarko huncha jasle kharcha ghataunchha. Nirman chito ra bhukamp jokhim kam garcha. Teti matra hoina, yesle ghar garmi ma chiso jaro ma nyano rakhcha.
7: Wah, maile khojeko jastai rahecha.
8: Strong, light and smart. AC light brick factory Maliku Dhading. Phone 01-51
9: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
10: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
11: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
10: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
9: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
10: फोन नम्बर 4910511 4910511 98511709 98511709
12: What's the secret to success?
13: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
13: Radio advertising, affordable, effective, and culturally close.
12: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
14: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
15: केही नौलो
16: रोचक
15: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
16: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा
17: एक फूल झरे रे के भो एक फूल झरे रे के भो
9: नेपाली सुपर हिट्स
18: रातो

0: Every Tuesday and Friday, 1 p.m. Wednesday, 10 p.m.
1: Timile bhane ka sara de phoera ma
2: Nepali Super Hits
0: Only on Kips FM 98.3
3: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईं हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
4: भञ्जाङ चौतारी
3: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
5: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
6: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
7: Mix Max at 98.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
4: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
5: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् Weekly Roll News. मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
6: नेपाली पप फ्ल्याशब्याक
7: Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m. and Saturday 5 p.m.
8: नमस्कार अनि हार्दिक स्वागत छ तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 FM
9: हजुर नमस्ते अनि स्वागत छ यो किप्स एफएम 98.3
10: नमस्कार किप्स 98.3 FM
11: यो हो किप्स 98.3 FM तपाईँसँगको सहयात्रा मिक्स मैच एट 98

0: Life-Changing Quotes. असफलता भनेको त्यस्तो मसला हो जसले सफलतामा स्वाद भर्छ।
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
2: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.
3: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising, affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: You can dance.
8: You can sing. All you gotta do is
9: just tune in.
10: Kips FM 98.3 megahertz, your companion.
11: The radio of new generation.
12: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
13: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
14: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
13: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
14: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
15: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
16: 01-42-35-888 98-12-35-888।
17: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। Just tune in, radio, naya generation ko. Naya generation ko.
18: Listen to your favorite classic English songs. Only on English Retro Numbers. English Retro Numbers. Every Monday, 9 p.m. and Wednesday, 9 a.m. Station Kips FM 98.3 megahertz.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 9 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
0: English retro numbers. English retro numbers. At 9.

0: 100.7 FM.
1: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल। साथ में सुन्नुहोस् नेपाली र हिंदी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 MHz मा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे।
2: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into weekly 10, weekly 10.
3: Time Sunday 7 PM, Monday 9 AM and Thursday 2 PM
2: on KIPS 98.3 FM.
4: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग। 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा,
5: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा।
6: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा।
5: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
4: हलेसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
5: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939.
7: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there, follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
9: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
10: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
12: एक फूल झरे रे के भो, एक फूल झरे रे के भो।
13: नेपाली सुपर हिट्स।

life-changing quotes. मानिसको सबैभन्दा असल साथी उसका 10 औँला हुन्। यो भनाई हो रॉबर्ट कोलियरको।

0: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
1: Join our community on Facebook for the latest updates and all the music you love.
0: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: द विकली काउन्टडाउन सो अफ टप 10 इङ्लिस नम्बर्स विथ एक्सक्लुसिभ सेगमेन्ट्स Classic Choice, Info House, Fresh Hits, and many more. Do tune in to Weekly 10. Weekly 10.
5: Time, Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
4: On Kips 98.3 FM.
6: Kips 98.3 FM ma Gazal Sansar.

0: and Bali Bob. Flashback. Every Sunday and Tuesday, 10 p.m., Thursday, 9 a.m., and Saturday, 5 p.m.
1: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
0: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
2: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म नोड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
0: खुशीको खबर हरेक आइतबार फलिसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
3: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511 9851170939
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
5: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
4: किन एएसी लाइट ब्रिक नै
5: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तो रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-012-35-444
6: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
7: You can dance.
8: You can sing. All you gotta do is
9: just tune in.
8: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
0: Classic Hindi pop time.
12: Chalne lagi hai hawaein, saagar bhi lehraaye.
0: Classic Hindi pop time at KIPS FM 98.3.

0: Yo ho, Kips 98.3 FM. Tapai sangako sahayatra.
1: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on Kips FM 98.3 MHz. Never miss out being trendy.
2: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईं हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
3: भञ्जाङ चौतारी
2: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising, where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
6: Luga lagau, gaadi chadne thau samma jau. Gaadi chada. अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
7: के भो बोलादै के गुनगुनाइरहेको
6: हैन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
7: हेतेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
6: यति सजिलै
7: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Namaskar!
6: Namaskar!
5: Kahiye, kya sunenge aap?
7: Enjoy 60s, 70s and 80s Bollywood numbers.
8: Bollywood Golden Hits.
7: Every Monday and Friday 10 p.m., Sunday and Tuesday 4 p.m.

0: Life-Changing Quotes. बहाना बाजीले आज सजिलो बनाउला तर भोलि गाह्रो बनाउँछ। अनुशासनले आज कठिन बनाउला तर भोलि सजिलो बनाउँछ।
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
2: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा।
3: किप्स एफएम 98.3 प्रेजेंट्स पॉप आवर।
4: मुझे कैसे पता न चला कि तू मैनू प्यार।
3: एवरी फ्राइडे 12 PM
4: आफरी उसने जाना की तारीफ मुमकिन नहीं।
5: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स।
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
10: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
11: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
10: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
11: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
12: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
13: 01-42-35-888 98-12-35-888।
14: You can dance.
15: You can sing. All you gotta do is
16: just tune in.
15: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
17: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
17: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
18: Keeps FM 98.3 megahertz presents Top 20 Bollywood Countdown Show.
19: Every Saturday 10 AM, Monday 6 PM, and Friday 2 PM.
5: Enjoy 60s, 70s, and 80s Bollywood numbers.
3: Chandan sabadan, chanchal chitvan, dheere se tera ye.
5: Bollywood golden hits. Every Monday and Friday 10 PM, Sunday and Tuesday 4 PM.
13: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला। Keeps most wanted. Keeps most wanted.
15: हरेक शनिबार मध्याह 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे।

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 11 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: किप्स 98.3 FM को कलिउड टाइममा अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त.
3: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
4: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
6: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
1: 01-42-35-888 98-12-35-888
10: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
11: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
13: क्योंकि तुम ही हो अब तुम ही हो जिंदगी अब
14: बेस्ट रोमांटिक हिंदी सॉन्ग
15: बेस्ट रोमांटिक हिंदी सॉन्ग्स Every Sunday, 9 p.m. Tuesday, 6 p.m. Station, KIPS FM 98.3 MHz.

0: हरेक शनिबार बेलुकी 10 बजे
1: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
0: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
2: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 9851170939
3: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
4: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
3: किन एएसी लाइट ब्रिक नै
4: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तो रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिखु धादिङ फोन 01-591-3596-9812-3544
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
9: द वीकली काउन्टडाउन शो अफ टप 10 इंग्लिश नंबर्स विथ एक्सक्लूसिव सेगमेंट्स क्लासिक चॉइस इन्फो हाउस फ्रेश हिट्स एंड मेनी मोर डू ट्यून इन टू वीकली 10 वीकली 10
10: Time, Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
9: on KIPS 98.3 FM.
0: Nepal Chalchitra ka sadabahar githaru. Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.
11: Yoho KIPS FM 98.3 megahertz.
12: KIPS 98.3 FM ko Hollywood time ma aile tapai sundai hununcha Nepali chalachitra ka geet haru.

0: Jeeps 98.3 FM, your companion.
1: Mane dang cha
2: halungo.

0: Life-Changing Quotes. सुन्दर व्यक्ति सधैं राम्रो नहुन पनि सक्छ, तर राम्रो व्यक्ति सधैं सुन्दर हुन्छ। यो भनाई हो मदर टेरेसाको।
1: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला। टिप्स मोस्ट वान्टेड, टिप्स मोस्ट वान्टेड।
2: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे।

0: साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my world link and always stay connected wherever you are.
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।
4: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
6: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on Keeps FM 98.3 MHz. Never miss out being trendy.
7: केही नौलो
8: रोचक
7: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक, रेडियोमा रोचक।
8: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला, मात्र किप्स 98.3 एफएम मा।

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले मध्याह्नको 12 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Chemical X.
7: On Keeps 98.3.
8: Fog at 98.3.
6: Chemical X.
7: Enjoy.
6: X.

0: Chemical X.
1: On Kids 98.3.
2: Bob at 98.3.
0: Chemical X.
1: In

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Raja Motiwa Motina Ewa Ne Puchi Changutu Kele
6: नेपाल भाषाया न्याय पुसेचौं मेत
7: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्स।
8: इन आँखों के मस्ती मस्ताने हजार
9: किप्स 98.3 एफएम मा गजल संसार
10: मुझसे मिलने शमा जलाकर आज महल में आज
9: गजल संसार
10: गुम का खजाना तेरा भी है मेरा भी।
1: हर एक शनिवार बिल्की 10 बजे।
11: नमस्कार अनि हार्दिक स्वागत छ। तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 एफएम।
12: हजुर नमस्ते अनि स्वागत छ, यो किप्स एफएम 98.3।
13: नमस्कार किप्स 98.3 एफएम।
14: यो हो किप्स 98.3 एफएम, तपाईँसँगको सहयात्रा।
15: केमिकल
16: ऑन किप्स 98.3
17: एट 98.3
15: केमिकल।

0: Chemical X.
1: On Kits 98.3.
2: Fall at 98.3.
0: Chemical X.
1: Enjoy.
0: X.

0: Keeps FM 98.3 MHz. Your companion. Your companion. Your companion.
1: Pure ek ghanta tinota movies ka super hit geet haru.
2: 3 in 1.
3: Every Saturday 9 a.m. and Thursday 6 p.m.
4: सौंदर्य स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल साथ में सुन्नुहोस् नेपाली र हिंदी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे
1: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
4: Every Monday 5 p.m. and Friday 8 p.m.
5: Swasth Jeevan, Sukhi Jeevan, Halesi Clinic, Sadhai Tapai Sangha. 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
4: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
6: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511
0: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
7: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
9: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
11: क्योंकि तुम ही हो अब तुम ही हो जिंदगी अब
12: बेस्ट रोमांटिक हिंदी सॉन्ग रोमांटिक हिंदी सॉन्ग
11: दिल दिया गल्ला करांगे नाल नाल
12: बेस्ट रोमांटिक हिंदी सॉन्ग एवरी संडे 9 पीएम ट्यूसडे 6 पीएम
11: पहला नशा पहला खुमार
12: स्टेशन गिव्स एफएम 98.3 मेगाहर्ट्ज़

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 1 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
2: Keeps 98.3 FM ma purva mechi dekhi pashchim mahakali samaka lob

0: every Tuesday 12 PM and Thursday 8 PM. सौंदर्य स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल साथ में सुन्नुहोस् नेपाली र हिंदी सुपरहिट गीतहरु मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
4: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्.
3: किन ए एसी लाइट ब्रिक नै?
4: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
3: वाह, मैले खोजेको जस्तै रहेछ.
4: स्ट्रङ, लाइट एन्ड स्मार्ट. ए एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ. फोन 01-591-3596, 98-012-35-444.
5: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 530-2678. 530-2678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
7: बाबु, पानी को बिल तिरी दे.
8: ल तिरी दे.
9: बाबु, बत्ती को बिल तिर दे आज.
8: ल ल तिरी दे.
7: दादा, इन्टरनेट को पनि लास्ट दिनु है आज.
8: ल त्यो पनि तिर दे.
7: तर सबै कुरा यति छिटै कसरी तिरिस?
8: किनकि मसँग हाम्रो पात्र छ.
9: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट कसरी?
8: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ. छैन त गजब. अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै.

0: the radio station that keeps you cool, alive and entertained. Kips FM 98.3 MHz, your companion.
1: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
2: Every Monday 5 p.m. and Friday 8 p.m.
3: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
2: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
4: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
2: खुशीको खबर हरेक आइतबार फलिसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
3: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 98511709
5: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
6: सम्पर्क ब्याट्री सप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: यु क्यान डान्स
8: यु क्यान सिङ ऑल यु गॉट टू डू इज
9: जस्ट ट्यून इन
1: Kips FM 98.3 MHz, your companion. The radio of new generation.

0: Life-Changing Quotes. भाग्यमाथि त्यही भरोसा गर्दछ जसमा पौरख हुँदैन, यो भनाई हो चाणक्यको।
1: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.
2: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
4: Amilai sunnuhos www.keepsfm.com marfat. Just tune in. Radio Naya Generation Ko.
0: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
6: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888, 98-12-35-888।
11: पुरै एक घन्टा तीनवटा मुभिजका सुपर हिट गीतहरू।
12: Every Saturday 9 a.m. and Thursday 6 p.m.

0: Every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.

0: Life-Changing Quotes. खुशी र भाग्यमानी ती व्यक्तिहरू हुन्छन् जसले जीवनको दैनिक भोगाईलाई सकारात्मक तरिकाले लिन्छन्, थोरै गुनासो गर्छन् र जीवनमा ससाना कुराहरूका लागि आभारी हुन्छन्।
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 FM मा कार्यक्रम रेडियोमा रोचक, रेडियोमा रोचक
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 FM मा।
3: क्लासिक हिंदी पॉप टाइम
4: चलने लगी है हवाएं, सागर भी लहराए।
3: क्लासिक हिंदी पॉप टाइम एट किप्स FM 98.3।

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मज्जा म्युजिक
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएममा।

0: तपाईं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 3 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Keeps FM 98.3 presents Beauty, Health and Lifestyle. नमस्कार आदरणीय श्रोता महानुभावहरू तपाईँ सुन्दै हुनुहुन्छ रेडियो स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज द रेडियो स्टेशन द्याट किप्स यु कुल किप्स यु अलाइभ एन्ड किप्स यु इन्टरटेन्ड श्रोतावृन्द तपाईँले हामीलाई अनलाइन सुन्न सक्नुहुन्छ हाम्रो अनलाइन एड्रेस kipsfm.com मार्फत वा एप हाम्रो पात्रोबाट पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ र म हुँ प्रस्तुता युक्ता श्रोता मित्र यो कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल यस कार्यक्रममा म तपाईँलाई भन्ने गर्दछु सौन्दर्य स्वास्थ्य वा जीवनशैली सम्बन्धी केही जानकारी वा यही टपिक रिलेटेड केही टिप्सहरू म तपाईँलाई दिने गर्दछु र साथमा तपाईँले सुन्न सक्नुहुन्छ रमाइला रमाइला हिन्दी र नेपाली गीतहरू श्रोता मित्र आजको हाम्रो कार्यक्रमको विषय अत्यन्त महत्वपूर्ण र सबै उमेर समूहसँग सम्बन्धित छ आज हामी कुरा गर्दैछौ आँखाको हेरचाह कसरी गर्ने हजुर यही विषय सम्बन्धी आज म तपाईँलाई केही टिप्सहरू दिनेछु हजुर भनिन्छ नि आँखा भगवानको सबैभन्दा सुन्दर उपहार हो आँखा बिना जीवन अन्धकार जस्तै हुन्छ तर हामी धेरै जसोले आँखाको मूल्य तब मात्र बुझ्छौ जब समस्या सुरु हुन्छ आजको यस कार्यक्रममा श्रोता मित्र म तपाईँलाई आँखालाई स्वास्थ्य सुरक्षित र बलियो राख्नको लागि केही महत्वपूर्ण टिप्सहरू विस्तारमा सुनाउँदैछु ओके श्रोता मित्र पहिलो टिप रहेको छ डिजिटल स्क्रिनबाट आँखालाई नियमित आराम दिनुहोस् हजुर आजकलको युग डिजिटल युग हो मोबाइल कम्प्युटर ल्यापटप र टिभी हाम्रो दैनिकीको हिस्सा बनेको छ विद्यार्थीहरू अनलाइन क्लास लिन्छन् अफिसका कर्मचारी दिनभर कम्प्युटर अगाडि बस्छन् र फुर्सद भएकी मोबाइल हेर्ने बानी हामी सबैको छ तर लगातार लामो समयसम्म स्क्रिन हेर्दा आँखामा थकान पोलाई चिलाउने पानी आउने र कहिलेकाहीँ टाउको दुख्ने समस्या पनि देखिन्छ त्यसैले 20-20-20 नियम अप्नाउनुहोस् अर्थात् हरेक 20 मिनटमा कम्तीमा 20 सेकेन्ड 20 फिट टाढा कुनै वस्तुलाई हेर्नुहोस् यसले आँखाको मांसपेशीलाई आराम दिन्छ र आँखाको स्वास्थ्य जोगाउन मद्दत गर्छ ओके श्रोता मित्र यो पहिलो टिप मैले तपाईँलाई भनिसके अब हामी सुन्नेछौ एउटा नेपाली गीत रहेको छ छेवाङ लामाको आवाजमा तिम्रै मायामा यस गीतमा लिरिक्स र कम्पोजिसन चन्द्र सिरमल र छेवाङ लामाको रहेको छ

ओके श्रोता मित्र हामीले भर्खरै सुन्यौं गीत तिम्रै मायामा बाई छेवाङ लामा। अलराइट श्रोता मित्र, अब म फेरि आँखाको हेरचाहको नै अर्को टिप तपाईँलाई म भन्न गइरहेको छु। अर्को टिप रहेको छ, आँखाको सरसफाईलाई प्राथमिकता दिनुहोस्। आँखा हाम्रो शरीरको सबैभन्दा संवेदनशील अङ्ग हो, तर हामी धेरै जसो अनायासै फोहोर हातले आँखा मिच्छौं। धुलो लागेको हात, सार्वजनिक ठाउँ छोएको हात सिधै आँखामा लग्दा संक्रमण हुने खतरा धेरै हुन्छ। उदाहरणको लागि, धुलो लाग्दा आँखा मिच्दा रातोपन, पोलाए र सुजन देखिन सक्छ। त्यसैले आँखा छुनु अघि सधैँ हात साबुन पानीले धुनुहोस्। सुत्न अघि सफा पानीले आँखाको वरिपरि सफा गर्नु पनि राम्रो बानी हो। हजुर, यही अर्को टिप सँगै अब म तपाईँको लागि अर्को एउटा गीत राख्न जाँदैछु। अब हामी एउटा हिन्दी गीत सुन्नेछौँ। गीत रहेको छ सोलमेट बाई अरिजित सिंह।

Time to thrum the burger and sunyo git soulmate by Arijit Singh and Badshah. Okay, aakhalai baliyo ra swastha rakhna arko tip tira ma phiri lagna chahanchu. Arko tip rheko cha shrota mitra, gham dhulo ra dhuwa bata aakhalai jogaunu hos. Hajur shrota manubhavaru, tej gham ko kiran, sadak ko dhulo ra sawari sadhan ko dhuwa aakhako lagi hanikarak huncha. Vishesh gari motorcycle chalak, kisan, nirman kshetra ma kaam garne vyakti ra bahira dherai samay bitaune harule aakhako suraksha garna atyanta zaruri cha. बाहिर निस्कँदा सनग्लास वा सुरक्षात्मक चस्मा प्रयोग गर्नुहोस्। यसले आँखामा फोहोर पस्नबाट जोगाउँछ र दीर्घकालीन समस्या हुनबाट बचाउँछ। ओके, यो एउटा अर्को महत्वपूर्ण टिप पछि फेरि हामी सुन्नेछौ गीत नै गीत रहेको छ वर्ष कर्मचार्य फिचरिङ ब्रिजेश श्रेष्ठको मन छैन। हजुर, यस गीतमा आवाज दिनुभएको छ वर्ष कर्मचार्य र ब्रिजेश श्रेष्ठले। बिट्स मिक्सिङ मास्टरिङ ब्रिजेश श्रेष्ठको रहेको छ भने कम्पोजिसन र लिरिक्स ब्रिजेश श्रेष्ठ र सरिनले।

दिनु भएको छ। श्रोता मित्र, यो गीतपछि म लिनेछु एउटा छोटो ब्रेक, र ब्रेकपछि कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइललाई म निरन्तरता दिने नै छु। स्टेशन गिफ्ट्स एफएम 98.3 मेगाहर्ट्ज सुन्दै रहनुहोला।

0: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
1: Every Saturday 10 AM, Monday 6 PM, and Friday 2 PM.
2: Engineer Shab, ghar banauna khojdechu. Kun eta ramro hola?
3: Aru hoina, ye AC light brick nai rojnus.
2: Kina AC light brick nai?
3: Yo, halka majbut ra thulo akarko huncha, jasle kharcha ghataunchha. Nirman chito ra bhukampo jokhim kam garcha. Teti matra hoina, yesle ghar garmi ma chiso jado ma nyano rakhcha.
2: Wah, maile khojeko jastai rahecha.
3: Strong, light and smart. AC light brick factory, Maliku, Dhading. Phone 01-591-3596-98-012-35-444.
4: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
5: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ। उफ,
6: के भो बोलादै के गुनगुनाइरहेको?
5: हैन, बुढीलाई डाक्टरकोमा लानुपर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
6: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
5: यति सजिलै?
6: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
7: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेशन को लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
9: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
11: क्लासिक हिंदी पॉप टाइम।
12: चलने लगी है हवाएं, सागर भी लहराए।
11: क्लासिक हिंदी पॉप टाइम एट KIPS FM 98.3।

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: History of Rock. Here I am,
2: rock you like a hurricane. Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
3: Keeps 98.3 FM, your companion.
0: Keeps FM 98.3 presents Beauty, Health and Lifestyle. ओके श्रोता मित्र कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा पुनः स्वागत छ. तपाईँ ट्युन इन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगा हर्ट्स. यस कार्यक्रममा आज म तपाईँलाई भन्दैछु आँखालाई सुरक्षित बलियो कसरी बनाउने यही सम्बन्धी केही टिप्सहरू. हजुर श्रोता मित्र, अब ब्रेक पछि फेरि अर्को एउटा टिप नै म तपाईँको लागि दिन जाँदैछु. स्वस्थ आँखा केवल बाहिरी हेरचाहले मात्र होइन, भित्री पोषणले पनि बनिन्छ. त्यसैले भिटामिन ए आँखाको स्वास्थ्यको लागि अत्यन्त आवश्यक हुन्छ. यसको कमीले राति राम्रोसँग नदेखिने समस्या अर्थात् रतन्दो हुन सक्छ. गाजर, हरियो साग सब्जी, आँप, अण्डा, दुध जस्ता खानेकुराहरू नियमित खानुहोस्. विशेष गरी बच्चाहरूलाई सानैदेखि साग सब्जी खाने बानी बसाल्नु पर्दछ. यसले भविष्यको लागि निकै नै फाइदाजनक हुन्छ. अल राइट श्रोता मित्र, अब फेरि पनि म युक्त तपाईँको लागि अर्को एउटा रमाइलो गीत नै राख्न चाहँदैछु. गीत रहेको छ भिगी भिगी. यो गीत प्योर बलिउड रिमिक्सेसबाट रहेको छ.

श्रोता मित्र हामीले भर्खरै सुन्यौं गीत भिगी भिगी। ओके, अब कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा फेरि अर्को एउटा आँखाको लागि टिप्स तपाईँको लागि म राख्न जाँदैछु। टिप रहेको छ श्रोता मित्र, पर्याप्त पानी पिउनुहोस्। हजुर श्रोता महानुभावहरू, पानी शरीरको लागि जति आवश्यक हुन्छ आँखाको लागि पनि त्यति नै आवश्यक हुन्छ। पानीको कमी हुँदा आँखा सुक्खा हुने, पोल्ने र भारी भएको महसुस हुन सक्छ। अफिसमा व्यस्त हुँदा, यात्रामा हुँदा वा चिसो मौसममा हामी पानी पिउन बिर्सन्छौ। त्यसैले दिनभर समय समयमा कम्तीमा 8 ग्लास पानी पिउने बानी बसाल्नुहोस्। यो टिप तपाईँलाई मैले राखि नै सके। अब हामी फेरि गीत नै सुन्नेछौँ। हामी सुन्नेछौँ अब मुभी घर ज्वाइँबाट गीत बिन्जुरी। यस गीतमा म्युजिक र भोकल एसटी योगीले दिनुभएको छ, लिरिक्स राम अविरल विष्टले दिनुभएको छ, मिक्सिङ र मास्टरिङ एसटी योगीको नै रहेको छ।

अल राइट श्रोता मित्र हामीले भर्खरै घर जय मुभीबाट सुन्यौं गीत पिन्जुरी. वेल श्रोता मित्र, आँखालाई स्वस्थ र बलियो बनाउने अर्को टिप म अब तपाईँको समक्ष राख्न जाँदैछु. टिप रहेको छ, पढ्ने र काम गर्ने ठाउँमा ठिक उज्यालो राख्नुहोस्. धेरै उज्यालो वा धेरै अँध्यारो ठाउँमा बसेर पढ्दा आँखामा अत्यधिक दबाव पर्छ. बत्ती कम भएको कोठामा पढ्ने बच्चाहरूमा आँखा दुख्ने, धमिलो देख्ने र चाँडै थकान हुने समस्या देखिन्छ. त्यसैले सधैँ मध्यम र आरामदायी उज्यालो भएको ठाउँमा पढ्ने र काम गर्ने गर्नुहोस्. ओके श्रोता मित्र, यो अर्को एउटा टिप तपाईँको लागि राखि नै सके. हामी फेरि गीततिर नै अगाडि बढ्नेछौँ. अब हामी सुन्नेछौँ गीत मुभी यारियाबाट. गीत रहेको छ लभ मी थोडा अर. यस गीतको सिङ्गर हुनुहुन्छ अरिजित सिंह. म्युजिक प्रीतमले दिनुभएको छ. लिरिक्स इर्शाद कामिलको रहेको छ. मिक्सिङ र मास्टरिङ एरिक पिल्लाईले गर्नुभएको छ. श्रोता मित्र, यो गीत तपाईँको लागि राखेपछि म लिनेछु अर्को एउटा छोटो ब्रेक. ब्रेकपछि कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा म युक्ता पुनः उपस्थित हुने नै छु र अरू पनि थुप्रै टिप्स तपाईँको लागि लिएर

0: यो हो किप्स 98.3 FM तपाईसँगको सहयात्रा
1: पुरै एक घण्टा तीनवटा मुभीज का सुपरहिट गीतहरू
0: थ्री इन वन
2: एभ्री स्याटरडे 9 AM एन्ड थर्सडे 6 PM
3: उसको एक झलक मुस्कान अलग
4: नेपाली गीत संगीत
5: मायालु तिमी सँगै सँगै हिँड्न मन लाग्छ
6: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
4: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
7: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
8: Epson M series printers primarily for crisp quality black and white prints at a cost of 25 paise per page up to 8000 pages with initial ink consuming just 12 watts of power 45 times lesser than laser printers and a 1-year warranty or 50,000 prints
9: printers don't come better these days for your office backup mercantile office systems darbar marg
10: न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ सोलर होस्ट वा हाइब्रिड सिस्टम बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
12: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
13: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
14: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
13: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
14: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
12: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
4: 01-42-35-888 98-12-35-888
15: You can dance.
16: You can sing. All you gotta do is
17: just tune in.
1: KIPS FM 98.3 MHz, your companion.
18: The radio of new generation.
19: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
12: Join our community on Facebook for the latest updates and all the music you love.
19: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
3: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
14: जस्ट मुव योर फीट जस्ट मुव योर फीट एन्जॉय द डांस बीट एन्जॉय द डांस बीट डांस बीट Friday 8 AM and Saturday 6 PM
8: Your home KIPS 98.3 FM तपाईसँगको सहयात्रा
4: KIPS FM 98.3 presents Beauty, health and lifestyle. ब्रेकपछि कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा तपाईँलाई पुनः स्वागत छ तपाईँ सुन्दै हुनुहुन्छ रेडियो स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्ज द रेडियो स्टेसन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ एन्ड किप्स यु इन्टरटेन्ड हाम्रो अनलाइन एड्रेस हो kipsfm.com. यसबाट तपाईँले हामीलाई लाइभ सुन्न सक्नुहुन्छ वा एप हाम्रो पात्रोबाट पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ संसारको कुनै पनि कुनाबाट. यस कार्यक्रममा तपाईँले सुन्न सक्नुहुन्छ सौन्दर्य स्वास्थ्य वा जीवनशैली सम्बन्धी विभिन्न टपिक्समा केही जानकारी वा टिप्सहरू. र आजको टपिक रहेको छ आँखाको फाइदाको लागि के गर्न सक्नुहुन्छ, यही बारेमा केही टिप्सहरू म तपाईँको लागि दिँदैछु. म हुँ आरजे युक्ता. ओके श्रोता मित्र, फेरि पनि अब म टिप्स नै तपाईँको लागि राख्न जाँदैछु. टिप रहेको छ, आँखामा समस्या देखिए ढिलाइ नगर्नुहोस्. हजुर, सानो समस्या हो भनेर आँखाको दुखाइ पोलाइ वा धमिलोपनलाई बेवास्ता नगर्नुहोस्. समयमा डाक्टरका गएर उपचार नगरे सानो समस्या ठुलो बन्न सक्छ. यदि आँखा रातो हुने, धेरै पानी आउने, धमिलो देख्ने वा दुख्ने समस्या देखिएमा ढिलाइ नगरी आँखाको विशेषज्ञलाई देखाउनुहोस्. अल राइट, यो टिप तपाईँको अगाडि मैले राखिसके. अब हामी गीत नै सुन्नेछौँ. गीत रहेको छ को होला त्यो टु तिमी आउँछौ कि भनी. यस गीतमा आवाज दिनुभएको छ सुमन गुरुङले. लिरिक्स र म्युजिक सुनिल गिरीको रहेको छ. म्युजिक अरेन्जमेन्ट गोपाल र शैलीले गर्नुभएको छ भने मिक्सिङ मास्टरिङ इन्जिनियर हुनुहुन्छ श्याम स्वेत र शैली.

वेल ओके श्रोता मित्र, हामीले सुन्यौ गीतको होला त्यो टु तिमी आउँछौ कि भनी। अब फेरि पनि आँखालाई कसरी स्वस्थ र बलियो बनाउन सक्नुहुन्छ यस बारेमा अर्को एउटा टिप तपाईँको लागि म दिन जाँदैछु। टिप रहेको छ, पर्याप्त र गुणस्तरीय निन्द्रा लिनुहोस्। हजुर श्रोता मित्रहरू, निन्द्राले शरीर मात्र होइन आँखालाई पनि आराम दिन्छ। राति ढिलोसम्म मोबाइल हेर्ने बानीले आँखामा थकान, जलन र कालो घेरा देखिन सक्छ। तपाईँ दिनमा कम्तीमा पनि 7 घन्टा शान्त र गुणस्तरीय निन्द्रा लिनुहोस्। राति सुत्नु अघि मोबाइल टाढा राख्नु आँखाको लागि निकै नै राम्रो बानी हो। हजुर श्रोता मित्रहरू, यो टिप एउटा अर्को तपाईँलाई भनिसके फेरि पनि हामी गीत नै सुन्नेछौ। गीत अब हामी सुन्नेछौ मुभी बागी 2 गीत रहेको छ ओ साथी। यस गीतमा आवाज आतिफ असलामले दिनुभएको छ। म्युजिक र लिरिक्स अर्को रहेको छ। एडिसनल भोकल्स पायल देवले दिनुभएको छ। मिक्सिङ आदित्य देवको रहेको छ भने मास्टरिङ एरिक पिल्लाईले गर्नुभएको छ।

हजुर श्रोता मित्र, हामीले भर्खरै भागी टूबाट गीत सुन्यौ ओ साथी, फेरि अर्को टिपको नै पालो भइसकेको छ। ओके, अब टिप रहेको छ, चिकित्सकको सल्लाह बिना औषधि प्रयोग नगर्नुहोस्। हजुर श्रोता महानुभावहरू, आँखा रातो भयो भन्दै आफैले औषधि पसलबाट ड्रप किनेर हाल्नु जोखिमपूर्ण हुन सक्छ। एउटै औषधि सबै प्रकारको आँखाको समस्याको लागि उपयुक्त हुँदैन। गलत औषधिले आँखामा थप समस्या निम्त्याउन सक्छ, त्यसैले सधैँ चिकित्सकको सल्लाह अनुसार मात्र आँखामा ड्रप वा औषधि प्रयोग गर्नुहोस्। हजुर श्रोता मित्र, आँखाको हेरचाह कुनै ठुलो कुरा त होइन, सानो सानो बानीको परिणाम हो। श्रोता ब्रेन्ड, आजदेखि नै यी टिप्स अप्नाऊ र आफ्नो अमूल्य आँखालाई सुरक्षित राखौ। हजुर, आजको कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल पनि यही सकिन आँटेको छ र तपाईँको लागि अब म अन्तिम गीत राख्न जाँदैछु। हामी सुन्नेछौ गीत लुकी लुकी। यस गीतमा लिरिक्स, म्युजिक र भोकल रहेको छ अल्मोडा राणा उप्रेतीको र फिमेल भोकल दिनुभएको छ बेनिसा पौडेलले। हजुर, यो गीत अब हामी सुन्नेछौ र यो गीत राख्दै अब म युक्ता पनि तपाईँसँग विदा माग्न चाहन्छु। आशा छ यो कार्यक्रम तपाईँलाई इन्टरटेनिङ लाग्यो र यो कार्यक्रमबाट तपाईँलाई केही फाइदा पनि हुनेछ। ओके, त्यति भन्दै अब म युक्ता पनि तपाईँसँग विदा माग्न चाहे।

0: What's the secret to success?
1: Simple. Say yes to radio advertising.
0: Your brand, our voice. One message, thousands of listeners.
1: Radio advertising. Affordable, effective, and culturally close.
0: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
2: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678. 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
4: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत. जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले दिउँसोको 4 बजेको छ
2: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
5: Excuse me.
6: Non-stop Bollywood mega hit.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
0: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
3: Stay connected with your favorite station Kips FM 98.3 MHz
4: Join our community on Facebook for the latest updates and all the music you love
3: And don't stop there follow us on Instagram and TikTok too Search Kips FM 98.3 MHz and hit that follow button today
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 5302678. 5302678
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
7: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
8: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
6: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
0: 01-42-35-888 98-12-35-888
9: You can dance.
10: You can sing. All you gotta do is
11: just tune in.
12: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
13: What's the secret to success?
14: Simple. Say yes to radio advertising.
13: Your brand, our voice. One message, thousands of listeners.
14: Radio advertising. Affordable, effective, and culturally close.
13: Say yes to radio advertising, where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
15: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जिप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
16: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
17: बेस्ट रोमान्टिक हिन्दी सॉन्ग
18: तुझमे रब दिखता है यारा मैं क्या करूं तुझमे रब दिखता है यारा मैं क्या
17: Every Sunday, 9 p.m. and Tuesday, 6 p.m.

0: This is Kips 98.3 FM, your companion.
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
2: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वेल्डिङ।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: केही नौलो
1: रोचक
0: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
1: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएम मा
2: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
3: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
4: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
5: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्युरुल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511 98511709 98511709
7: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
8: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुहोस्
7: किन एएसी लाइट ब्रिक नै
8: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
7: वाह मैले खोजेको जस्तै रहेछ
8: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-012-35-444
9: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
11: कार्यक्रम कलियुग टाइम कलियुग टाइम
12: Hollywood Times, every day, 11 to 12 p.m.

विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।

0: साथ अब नेपाल भरी 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेट को मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज ऑन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माय वर्ल्ड लिंक एंड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यू आर।
2: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला।
3: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे।
4: तपाईँ सुन्दै हुनुहुन्छ
5: Kips 98.3 FM, your companion.
6: Nepali Pop Flashback.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले साँझको 6 बजेको छ
3: Keeps you cool. Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
5: Bing, bing, bam, dam, dam.
6: Mix Max at 98.

0: 20 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: Just move your feet, just move your feet, enjoy the dance beat, enjoy the dance beat, dance beat. Friday 8 a.m. and Saturday 6 p.m.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग
4: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
5: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
0: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511
7: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
8: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
7: किन ए एसी लाइट ब्रिक नै
8: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
7: वाह मैले खोजेको जस्तो रहेछ
8: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-012-35-444
9: You can dance.
10: You can sing. All you gotta do is
11: just tune in.
10: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
12: Babu, pani ko bill tiri de lo.
13: La, tiri de.
14: Babu, batti ko bill tiri de aaja.
13: La, la, tiri de.
12: Dada, internet ko pani last dino hai aaja.
13: La. त्यो पनि तिर्दे
12: तर सबै कुरा यति छिटै कसरी तिरिस
13: किनकि मसँग हाम्रो पात्र छ
14: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
13: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
15: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
16: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
17: Stay connected with your favorite station Kips FM 98.3 MHz
2: Join our community on Facebook for the latest updates and all the music you love
17: And don't stop there follow us on Instagram and TikTok too Search Kips FM 98.3 MHz and hit that follow button today
18: Are you ready to turn up the volume and rock out like never before?
19: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
18: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
19: Don't miss a beat. Mark your calendars and set your alarms because it's time to rock out with the best.
18: Rock Fever. Every Friday 9 a.m. and every Thursday 7 p.m.
19: Radio station Kips FM 98.3 MHz.

0: life-changing quotes. बुद्धि र चरित्र साँचो शिक्षाको लक्ष्य हो। यो भनाई हो मार्टिन लुथर किङ जुनियरको।
1: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into weekly 10. Weekly 10.
2: Time Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
1: on KIPS 98.3 FM.
0: नेपाल चलचित्रका सदाबहार गीतहरू,
3: मेरो निन्द्रा तिर्खा रात रजिनाको, किन छोरे
0: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.
4: Hazur, New Kathmandu Electric Electronics ma paincha motorcycle, scooter, car, van, jeep, pickup, hatti gadi, bus, truck, excavator, tractor, generator lagayat, इन्भर्टर का ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
6: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। Just tune in, radio naya generation ko.
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising, affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
10: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
11: 01-42-35-888 98-12-35-888।
12: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3.

विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।

0: अब नेपाल भरि 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माय वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यु आर।
2: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
7: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
6: Radio station that keeps you cool, keeps you alive and keeps you entertained. KIPS FM 98.3 MHz. Just tune in.
8: Just move your feet. Enjoy the dance beat.

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
4: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
5: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्वेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म नोड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511 98511709
5: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: Are you ready to turn up the volume and rock out like never before?
9: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
8: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
9: Don't miss a beat. Mark your calendars and set your alarms because it's time to rock out with the best.
8: Rock Fever. Every Friday 9 a.m. and every Thursday 7 p.m.
9: Radio station Keeps FM 98.3 megahertz.
10: Wake me up when September ends.
11: Keeps 98.3 FM. Your companion.
12: Just move your feet. Enjoy the dance beat.

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 8 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: केही नौलो
2: रोचक
6: अनि अचम्म लाग्ने तथ्यहरु
7: किप्स 98.3 FM मा यो हो कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक

हेलो हाई नमस्कार, तपाईँलाई स्वागत छ कार्यक्रम रेडियोमा रोचकमा। रेडियोमा रोचक म निचलको साथमा तपाईँले सुन्न सक्नुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पेनियनमा, द रेडियो अफ न्यू जेनेरेसन, द रेडियो स्टेसन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु एन्टरटेन्ड। कार्यक्रम रेडियोमा रोचकमा तपाईँले पाउन सक्नुहुन्छ विश्वमा घटेका अनेकौँ रोचक तथा आश्चर्यजनक घटनाहरूको जानकारी, साथमा रमाइलो कथा, रहस्यमय रोचक जानकारी कार्यक्रममा सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी नेपाली गीत सङ्गीत सुनेर भरपूर मनोरञ्जन पनि दिने गर्दछौँ। कार्यक्रम रेडियोमा रोचकलाई सुरु गरौँ पहिलो साङ्गीतिक कोसेली बाचा, जुन चाहिँ रहेको छ फुलबुट्टे सारी बाई मिलन नेवार।

हजुर, कार्यक्रम रेडियोमा रोचकमा पहिलो रोचक जानकारी तर्फ म लाग्न चाहन्छु, जुन चाहिँ रहेको छ जमिन भन्दा 3000 फिट मुनि रहेको अनौठो गाउँ। दुनियाँमा रहेका केही भूमिगत होटेल तथा रिसोर्टहरूमा रात बिताउनका लागि मानिसहरू लाखौं खर्च गर्न तयार हुन्छन्, तर अमेरिकामा रहेको एउटा भूमिगत गाउँको बारेमा धेरैलाई थाहा छैन। यद्यपि वर्षेनी यो गाउँमा लाखौंको संख्यामा पर्यटक आउँदछन्। अमेरिकाको प्रसिद्ध ग्रान्ड क्यानोन नजिकैको हवासु क्यानोन स्थित सुपाई नामको यो भूमिगत गाउँ जमिनभन्दा 3000 फिट तल रहेको छ। यो गाउँ हेर्नका लागि वर्षमा 55 लाख मानिस एरिजोना आउँदछन्। हवासु क्यानोन नजिकै एउटा गहिरो खाडी छ, सोही खाडीमा उक्त गाउँ अवस्थित रहेको छ। सो गाउँको कुल जनसङ्ख्या 208 जना रहेको छ। सो गाउँमा रेड इन्डियन जातिका मानिसहरू बस्दछन्। यो गाउँ बाहिरी आधुनिक दुनियाँबाट अलगिएको छ। त्यहाँ आवागमनका साधन पनि निकै सीमित रहेको छ। पैदल जानु वा खच्चडमा चढेर जानु दुई मात्र विकल्प छन् गाउँमा छिर्नका लागि। त्यो गाउँमा अहिलेसम्म चिठी पत्र तथा माल सामानको ढुवानी र आदान प्रदान खच्चडमा राखेर हुने गरेको छ।

श्रोता मित्र, अब कार्यक्रममा हामी लाग्छौं एउटा निकै नै भाग्यमानी महिलाको प्रसंगतर्फ। बन्दा किन्न गएकी महिला करोडपति बनेर फर्किन्। हजुर, के रहेछ त प्रसंग कार्यक्रम रेडियोमा रोचकमा। मानिसको भाग्य कुन बेला चम्किन्छ अनुमान गर्नै गाह्रो हुन्छ। भनिन्छ भाग्य चम्काउन कुनै साबुन चाहिँदैन। अमेरिकामा एकजना महिलाको भाग्य चाहिँ बन्दाले चम्काइदिएको छ। अमेरिकाको मेरील्यान्डमा बस्ने वनी रस्सा नामकी एक महिला बन्दाका कारण करोडपति बनेकी छिन्। आफ्नो बुवाले पठाएर तरकारीका लागि बन्दा किन्न बजारमा गएकी उनलाई सायद भाग्यले डोराएछ। बाटोमा पर्ने लटरी दुकानमा छिरिन्। भाग्य चिट्ठा काट्ने पसलमा भिड देखेर उनी पनि त्यहाँ छिरेकी थिइन्। त्यहाँ उनले एउटा चिट्ठा काटिन् र त्यसपछि बन्दा किनेर घर फर्किन्। जब घर आएर लटरी टिकट स्क्र्याच गरिन् तब उनी हेरेको हेरै भइन्। वास्तवमा उनी निकै भाग्यमानी साबित भइन्। उनको चिट्ठामा $2,25,000 परेको थियो। नसोचेको चिट्ठा परेपछि उनको भुइँमा खुट्टै थिएन। त्यो पैसा उनी आफ्नो बुढेसकालका लागि बचाएर राख्न चाहन्छिन्। डिज्नी वर्ल्ड घुम्ने सपना पूरा गर्न चाहन्छिन्।

0: Yoho Kips FM 98.3 MHz.
1: पूरे एक घंटा तीनोटा मूवीज का सुपरहिट गीत हरू.
0: 3 in 1.
2: Every Saturday 9 a.m. and Thursday 6 p.m.
3: Enjoy 60s, 70s and 80s Bollywood numbers.
4: Chandan sabadan, chanchal chitvan, dheere se tera ye muskaan.
3: Bollywood golden hits.
5: Kayavali pyar ka dushman hai.
3: Every Monday and Friday 10 p.m. Sunday and Tuesday 4 p.m.
6: Hey, bachna ae haseeno, lo main aa gaya.
7: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
8: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
9: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
8: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
8: फोन नम्बर 4915119
10: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
11: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
10: किन ए एसी लाइट ब्रिक नै
11: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
10: वाह मैले खोजेको जस्तै रहेछ
11: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-512-35-444
12: What's the secret to success?
13: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
13: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
14: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
15: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
16: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
15: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
16: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
17: सुबिसु छिटो पनि सुरक्षित पनि
18: थप जानकारी तथा बुकिङका लागि
8: 01-42-35-888 98-12-35-888
19: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
7: Babu, पानीको बिल तिरी दे ल
18: ल तिरी दे
3: बाबु बत्तीको बिल तिर दे आज
18: ल ल तिरी दे
7: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
18: ल त्यो पनि तिर दे
7: तर सबै कुरा यति छिटै कसरी तिरिस
18: किनकि मसँग हाम्रो पात्र छ
3: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट कसरी
18: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
11: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जिप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर
20: ट्रैक्टर जेनेरेटर लगायत इन्वर्टर का ओरिजिनल ब्रांडेड बैटरी विथ ओल्ड बैटरी एक्सचेंज फैसिलिटी
21: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ

0: केही नौलो
1: रोचक
0: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 FM मा यो हो कार्यक्रम रेडियोमा रोचक।

फेरि पनि स्वागत छ कार्यक्रम रेडियोमा रोचकमा पहिलो व्यापारिक विश्रामपछि यहाँलाई स्वागत छ। तपाईँ किप्स एफएम 98.3 मेगाहर्ज यो कम्पानियन ट्युनिङ गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन, द रेडियो स्टेसन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु एन्टरटेन। मेरो नाम हो निचल। कार्यक्रम रेडियोमा रोचक तपाईँले किप्स एफएम 98.3 सुन्न सक्नुहुन्छ र तपाईँले वर्ल्ड वाइड सुन्नको लागि हाम्रो पात्रो ट्युनिन एप जस्तै एप्सहरू प्रयोग गर्न सक्नुहुन्छ। किप्स एफएम .com पनि हामीलाई मजाले सुन्न सकिन्छ। कार्यक्रममा हामी विश्वमा घटेका अनेकौँ रोचक प्रसङ्गहरू तपाईँ समक्ष ल्याउने गर्दछौँ। आश्चर्यजनक घटना, रमाइलो जानकारीहरू, त्यस्तै रहस्यमय इतिहासका जानकारीहरू तपाईँले कार्यक्रममा सुन्न सक्नुहुनेछ। र कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु अर्को एउटा रोचक प्रसङ्गबाट, जुन चाहिँ रहेको छ सुतेको बच्चामाथि उफ्रने अनौठो पर्व। के रहेछ त यो प्रसङ्ग, पुरा सुन्छ कार्यक्रम रेडियोमा रोचकमा। युरोपेली मुलुक स्पेन अनौठा पर्वका लागि प्रसिद्ध मानिन्छ। कहिले गोरु जुधाउने त कहिले गोलभेडाको युद्ध। स्पेनमा अर्को अनौठो पर्व पनि मानिन्छ जसलाई बेबी जम्पिङ फेस्टिभल भनिन्छ। यो पर्वमा भुइँमा सुताइएका बच्चाहरूमाथि हाई जम्प जस्तै गरी त्यस्तै रहस्यमय इतिहासका जानकारीहरू तपाईँले कार्यक्रममा सुन्न सक्नुहुनेछ। र कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु अर्को एउटा रोचक प्रसङ्गबाट, जुन चाहिँ रहेको छ सुतेको बच्चामाथि उफ्रने अनौठो पर्व। के रहेछ त यो प्रसङ्ग, पुरा सुन्छौ कार्यक्रम रेडियोमा रोचकमा। युरोपेली मुलुक स्पेन अनौठा पर्वका लागि प्रसिद्ध मानिन्छ। कहिले गोरु जुधाउने त कहिले गोलभेडाको युद्ध। स्पेनमा अर्को अनौठो पर्व पनि मानिन्छ जसलाई बेबी जम्पिङ फेस्टिभल भनिन्छ। यो पर्वमा भुइँमा सुताइएका बच्चाहरूमाथि हाई जम्प जस्तै गरी उफ्रिएर नागिन्छ। यस पर्वमा नवजात शिशुहरूलाई भुइँमा सुताइन्छ अनि विशेष पहिरन लगाएका पुरुषहरू ती बच्चामाथि उफ्रिएर नाग्दै दौडिन्छन्। त्यसरी उफ्रने पुरुषहरूलाई राक्षसको प्रतीक मानिन्छ। यसरी नागिएका बच्चाहरू राक्षसी शक्तिबाट सुरक्षित हुने विश्वास छ। 17 शताब्दीबाट यो पर्व मनाउन थालिएको हो। स्पेनको बुर्गोस प्रान्त स्थित क्यास्ट्रिलोनमा मनाइने यो क्याथोलिक पर्वको स्थानीय नाम एल कोलाचो हो। बच्चा जन्मिएको एक वर्षभित्रमा यस्तो कार्य गर्नुपर्ने मान्यता

संसारमा दिनौदिन रोचक तथा आश्चर्यजनक घटनाहरू घटिरहेका हुन्छन्। यस्तै एउटा रोचक घटना घटेको छ। 9 दिनसम्म हिँडेर मालिकलाई टोक्न पुग्यो कुकुर। हजुर, पूरा प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमा। हजुर श्रोता मित्र, अब हामी चर्चा गर्छौँ यस्तो कुकुरको बारेमा जसले गरेको कार्य थाहा पाउँदा तपाईँ 3 छक्क पर्नुहुनेछ। एउटा कुकुर आफ्नो मालिकसँग बदला लिनका लागि 9 दिनसम्म हिँडिरह्यो अनि 100 किलोमिटर दूरी हिँडेर मालिकलाई भेट्यो र टोक्यो। अमेरिकाको न्यू मेक्सिकोमा यो घटना भएको हो। मालिकलाई टोक्नका लागि 9 दिनसम्म हिँड्ने त्यो कुकुरको वास्तविक कथाले जो कोहीलाई भावुक बनाउँदछ। सेन्टियागो मार्टिनेज नामका व्यक्ति हरेक वर्ष बिदा मनाउनका लागि अल्गु युक्रेन जाने गर्दथे। यो पटक पनि उनी बिदा मनाउन गए तर उनले कुकुरलाई आफूसँग नलगी घरमै छाडे। मार्टिनेजलाई यो कुकुरको कल्पना थिएन कि घरमा छाडेको उनको कुकुर उनलाई खोज्दै समुद्र किनारमा उनले बिदा मनाइरहेको ठाउँमा आउनेछ। अन्तत 9 दिनपछि आफ्नो कुकुरलाई एक्कासी आफूले बिदा मनाइरहेको ठाउँमा आएको देखेपछि उनी झसङ्ग भए। आफूलाई खोज्दै आएको कुकुर देख्दा उनलाई निकै माया लाग्यो र अङ्कमाल गरे। तर कुकुर निकै रिसाएको रहेछ, उसले मार्टिनेजलाई टोकिदियो। कुकुरले टोकेपछि मार्टिनेज रुन थाले। त्यसपछि कुकुरले मार्टिनेजको चारैतर्फ घुम्दै उनलाई चाट्न थाल्यो। त्यो दृश्य निकै कारुणिक थियो।

अब कार्यक्रम रेडियोमा रोचकमा चर्चा गरौँ यस्तो मन्दिरको बारेमा जहाँ भ्रष्टाचारीलाई प्रवेश निषेध छ। हजुर, पूरा जानकारी कार्यक्रम रेडियोमा रोचकमा। भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर्नुपर्छ भनेर भने पनि समाजमा कालो धन थुपारेका धनीहरूको रजगज चल्छ। तर यो दुनियाँमा एउटा यस्तो मन्दिर छ जहाँ भ्रष्टाचार गर्ने मानिसहरू छिर्न पाउँदैनन्। भारतको उत्तर प्रदेशमा रहेको उक्त मन्दिरमा भ्रष्टाचारी मात्र होइन, कुनै नेता, मन्त्री तथा सरकारी अधिकारीहरूलाई पनि प्रवेश निषेध गरिएको छ। कानपुर विश्वविद्यालयको पछाडिपट्टि रहेको उक्त मन्दिरको नाम भ्रष्टतन्त्र विनाशक शनि मन्दिर हो। निजी जग्गामा मन्दिर बनेको छ। मन्दिरमा शनि देवताका 3 मूर्तिका साथै ब्रह्माका मूर्ति पनि राखिएको छ, साथै हनुमानको पनि मूर्ति त्यहाँ छ। उक्त मन्दिरमा विभिन्न सरकारी अधिकारी, मन्त्री, न्यायाधीश तथा नेताहरूको तस्विर राखिएको छ। शनि देवताले ती मानिसहरूमाथि निगरानी गरून् भन्नका लागि त्यस्तो गरिएको हो। उक्त मन्दिरमा अहिले भ्रष्टाचारी तथा नेताहरूलाई प्रवेशमा निषेध गरिएको भए पनि 20 वर्षपछि यदि अवस्थामा सुधार आएमा अहिले वर्जित गरिएका ती मानिसहरूलाई पनि छिर्न दिइने नियम रहेको छ। उक्त मन्दिरमा तेल चढाउनु र घण्टी बजाउन निषेध छ। त्यहाँ केवल माटोको दियोमा बत्ती जलाइन्छ।

0: यो हो KIFS 98.3 FM तपाई सँगको सहयात्रा
1: फुलको डाली डालीमा तिम्रो रूपको लाली
2: नेपाली चलचित्रका सदाबहार गीतहरू
3: मेरो
2: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIFS FM 98.3.

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स मा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरु सुपथ मूल्यमा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरुको एक्सचेन्ज सुविधा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरु ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरु लग्नुहोस् साथै तपाईको इन्भर्टर युपिएसहरु मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे
6: किप्स 98.3 एफएम मा गजल संसार
7: मुझसे मिलने शमा जलाकर आज महल में
6: गजल संसार
7: गम का खजाना तेरा भी है मेरा भी।
1: हर एक शनिवार बेलुकी 10 बजे
8: Keeps FM 98.3 megahertz your companion
9: kehi naulo
10: rochak
9: ani achamma lagne tathya haru Keeps 98.3 FM ma yo ho karyakram radio ma rochak

वेलकम ब्याक आफ्टर सेकेन्ड एन्ड लास्ट कमर्सियल ब्रेक. तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम रेडियोमा रोचक. रेडियोमा रोचक किप्स एफएम 98.3 मेगाहर्ट्ज यर कम्पेनियन. ट्युनिङ गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन, द रेडियो स्टेसन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु एन्टरटेन. मेरो नाम हो निचल, तपाईँको साथमा छु र तपाईँले वर्ल्ड वाइड हामी सुन्न सक्नुहुन्छ. हामीलाई सुन्नको लागि हाम्रो पात्र ट्युनिङ एप जस्तै एप्सहरू डाउनलोड गर्न सक्नुहुन्छ तपाईँले. त्यस्तै किप्स एफएम .com पनि हामीलाई सुन्न सक्नुहुन्छ. कार्यक्रम रेडियोमा रोचकमा हामी निकै नै रोचक प्रसङ्गहरू ल्याउने गर्दछौँ. आश्चर्यजनक घटनाहरू तपाईँले सुन्न सक्नुहुन्छ. रमाइला रहस्यमय इतिहासका जानकारीहरू तपाईँले पाउन सक्नुहुन्छ कार्यक्रम रेडियोमा रोचकमा. आउनुहोस् कार्यक्रममा लागौँ अर्को एउटा रोचक प्रसङ्गतर्फ. के तपाईँले कालो स्याउको बारेमा सुन्नुभएको छ? सुन्नुभएको छैन भने अबको प्रसङ्ग यही स्याउको बारेमा रहेको छ. तपाईँले हरियो, रातो वा हल्का पहेँलो रङका स्याउ देख्नुभएकै होला, तर चिनको तिब्बतमा भने कालो रङका स्याउ फलाइन्छ. तिब्बतका पहाडी क्षेत्रमा ब्ल्याक डायमन्ड जातको यो दुर्लभ स्याउ फल्दछ. यसको रङ गाढा बैजनी रङको हुन्छ र झट्टै हेर्दा कालो देखिन्छ. स्थानीय भाषामा यो स्याउलाई हुवा नियो भनिन्छ. समुद्री सतहबाट 3100 मिटरको उचाइमा यो स्याउको खेती हुन्छ. यो स्याउ फल्ने क्षेत्रको वातावरण विशिष्ट खालको हुन्छ. दिन र रातको समयमा तापक्रममा उच्च फरक हुन्छ. दिनको समयमा पराबैजनी किरणहरू पर्याप्त मात्रामा जमिनसम्म आउँछन्. विशिष्ट वातावरण तथा पराबैजनी किरण नै यो स्याउको अनौठो रङको कारक तत्व रहेको बताइन्छ. यो जातको स्याउ चिनिया बजारमा निकै महँगो मूल्यमा बिक्री हुने गरेको छ.

हजुर श्रोता मित्र, कार्यक्रम रेडियोमा रोचक सुन्दै हुनुहुन्छ तपाईँ र अहिले हामी लाग्छौँ अर्को एउटा रोचक प्रसङ्गतर्फ नै, जहाँ गोरु बच्चा जन्मिँदा मृत्युदण्ड दिइन्छ। हजुर, पुरा प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमा सुन्छौँ। हाम्रो समाजमा अधिकांशले गोरो छालालाई सुन्दरताको प्रतीक मान्दछ, तर भारतको एउटा टापुमा त्यस्तो छैन, जहाँ बच्चा जति कालो भयो उति नै राम्रो मानिन्छ। जब बच्चा गोरो जन्मिन्छ त्यस्तो बच्चालाई मृत्युदण्ड दिइन्छ। अण्डमान टापुमा बस्ने एउटा जनजाति समुदायमा यस्तो प्रचलन रहेको छ, जन्मिने बच्चा कालो नै हुनुपर्दछ, यदि कालो भएन भने त्यो उनीहरूको समुदायमा घुलमिल गर्न सक्दैन भन्ने मान्यता हुन्छ। जन्मिने बच्चाको रङ कालो होस् भन्नका लागि गर्भवती महिलालाई जनावरको रगत खुवाइन्छ। यदि गोरो बच्चा जन्मिएमा त्यस्तो बच्चालाई बाँच्ने हक हुँदैन। नवजात शिशुलाई समुदायका मानिसहरूले आमाबाट छिनेर लग्छन् र मारेर गाड्छन्।

हजुर, तपाईँ कार्यक्रम रेडियोमा रोचकमा हुनुहुन्छ र कार्यक्रम रेडियोमा रोचकमा म निश्चल छु। आज मसँग रहेका सम्पूर्ण रोचक जानकारीहरू सकिसकेका छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव दिन सक्नुहुन्छ। तपाईँले सल्लाह सुझाव दिनको लागि facebook.com/KEEPSFM प्रयोग गर्न सक्नुहुनेछ। आजका सम्पूर्ण श्रोता मित्रलाई धन्यवाद दिन चाहन्छु, सुनेर साथ दिनुभयो र आगामी दिनमा पनि यस्तै रोचक जानकारी ल्याउने वाचा गर्दै आजको लागि म निश्चल पनि बिदा भए। हस्त नमस्कार, टेक केयर, बाबाई। सुन्दै गर्नुहोला KEEPSFM 98.3 MHz, योर कम्प्यानी।

Life-Changing Coach。आफ्ना सपनाहरूलाई पछ्याउन बन्द नगर्नुहोस्, किनकि सपना साँच्चै साँचो हुन सक्छ। यो भनाई हो सचिन तेन्दुलकरको।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: यु क्यान डान्स,
4: यु क्यान सिंग, ऑल यु गॉट टू डू इज
5: जस्ट ट्यून इन
4: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-12-35-888
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
13: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस्ट वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: Life Changing Quotes. चिन्ता भनेको समयको पूर्ण बर्बादी हो। यसले केही पनि परिवर्तन गर्दैन, यसले तपाईँको आनन्द लुट्छ र केही नगर्न दिई तपाईँलाई व्यस्त राख्दछ।
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 FM मा कार्यक्रम रेडियोमा रोचक, रेडियोमा रोचक
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 FM मा।
3: किप्स FM 98.3 presents Pop Hour।
4: मुझे कैसे पता न चला कि तू मैनू प्यार।
3: Every Friday 12 PM

0: 20 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क
1: Gibbs 98.3 FM your companion नेपाली सुपरहिट्स

0: Don't change the station. We'll be right back. You are listening to Gips FM 98.3 MHz, your companion. Just tune in.
1: 하즈르 न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् बैटरी शॉप न्यू काठमाडौँ

0: Are listening to Keeps FM 98.3 megahertz, your companion.
1: किप्स 98.3 एफएम को आजको सम्पूर्ण नियमित प्रसारण यही सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौं। शुभरात्रि।